जाको मुन ध्यान तरै फिरत सगल जुग कबू को पावे आत्म प्रगास को। वेद बाणी सहत बिरंच जस गावह जाको शिव मुन गह